उदयन तो बिडावी तेन मीनी कसनीने ना हिनन एना ने ना लौताने ना बाकुडाना दाय शाला दाते ना धीम एम्बली शाला निमसी ओदी ररे समना नो शाला ररे समना ने ना अरे हिनन तो तोना तु दाइत नि सरी ओकना तू न तु दाइत शाला धीम हर्री सोकना तू न तु दाइत शाला हद बेकना दातनी बे तुना ती दा एम्बली निया दोकना नेत हमसे हिनन तोना थो हदी दाने अदित انتا علی ملکوار ادنیب ان اندہ ایواؤن اسورا تگرایا اگری ابباکا ایواؤن نیدوب کسی ایواؤن کن سریو ازا ایواؤن اگری ابباکا ایوا امبریو حدید آنیت تمہ دارسو حسما بکتینیب امبریو حدید آنیت